0: na dasa dukha darja punna pani parthyo naran badur hare dayalu hunale ratan parag hare kura nahi pare ko yo nikasa hare na pahin jal sanga bas mata hare anna sanagare ra chati bori durbhaka lai khoji handi dinchan chati bori durbhaka lai khoji handi dinchan yo barsa din ko karmachari jiu harule mero lyapsa garchan मेरो हात गोडा आँखा भाकालाई हन्डी दिए वर्षा दिनको खानकी सिधा ल्याप्सा बनाइदिए यो निकासा हरे नपाइन जेलसँग बस्छु म त हरे अन्नासन गरेर नारायण बहादुर हरे दयालु हुनाले रतन पारक हरे कुरा नपारेको
1: त्यहाँ हन्डी खाने मान्छे कस्ता आएका छन् भन्नुहुन्छ भने अब म त आँखा दिएको थिइनँ अघि मेरो स्वानले त दिएको थिएँ कानामा चाहिँ यार्लिङ लगाएका छातीभरि दुध भएका नाइलनको फरिया लगाएका त्यस्ता चाहिँ जाने यसो सुब्बा हाकिमहरू चाहिँ ठट्टा मार्ने खालका तरुणीले हन्डी खाएका छन् म कानाका थिएँ